ओके कुला डी रेडी रिजात शुक्रिया डेरा मनना बल मैसेज राजू छी सलाम संगे आवाजों के लिए खुशी हान इमा जुबेर नवाज टपे प्ले का मी खुशी ओके जी डेरा मनना हां دس دا ٹائم را صرف مکمل تو ختم دے ورکی خپل قدر دان خپل مخربان آر جے عقیب جان جدن لے اجازت دا لوی اللہ پمان ٹٹا بے بائے ما ہم ستن اڑ بجو پورے پروگرام تر اعظم سہیدہ ستن اڑ بجو پورے دا لوی اللہ پمان

0: 3994941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल, शाह मंसूर सवाबी। कुदरती शिफा, दिल से दुआ। कुदरती शिफा, दिल से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल, शाह मंसूर सवाबी।
1: जवानी द जवाना को न बगैर निमगिड़ी हो कुचरता द दग जवाना को पवख बानी गम उनक लेशी न प रारवान वक की दग जवान की स्तासु द खाइस द खराबे दो बाइस जुड़ देशी द ऑयली स्किन और द दानो द पारा यो डियर खास मेडिकेटेड फार्मूला डॉक्टर हैदर एंटी एक्नी फेस वॉश, डॉक्टर हैदर एंटी एक्नी क्रीम तुम चिप सलूर सौ रुपए बाने द सलूर बेहतरीन इंग्रेडिएंट सर तैयार शुए डॉक्टर हैदर एंटी एक्नी क्रीम, डॉक्टर हैदर एंटी एक्नी फेस वॉश तुम चिप द ऑयली स्किन और द एक्नीज द पारा देर बेहतरीन फार्मूला दा तुम चिप सलूर रजू की सासु द स्किन एक्नीज पिंपल प मुकम्मल तो गबाने खत्म हुई और ये वाजिदा ना द दग दानो चकम दागुन दी अगर हम पर मुकम्मल तो गबाने खत्मेगी पदे के बेहतरीन एक्टिव इंग्रेडिएंट शामिल दी लका बेंजोइल परऑक्साइड सल्सिलिक एसिड ट्री ट्री ऑयल और क्लिंडा माइसिन कुमची यो डेर बेहतरीन एंटी बैक्टीरियल एंटी इन्फ्लेमेटरी इंग्रेडिएंट्स दी और दग प्रोडक्ट्स डर्मेटोलॉजिकली टेस्टेड हम दी कुमच सिर्फ और सिर्फ पसलूर उस्पो की दनन दनन स्तासु दानी औ द दानो दागुना प मुकम्मल तो गबानी खत्म ही नो जर तर जरा द निजदी कॉस्मेटिक्स जनरल और मेडिकल स्टोर ना द बेलाडोना कॉस्मेटिक्स डॉक्टर हैदर एंटी एक्नी फेस वॉश, डॉक्टर हैदर एंटी एक्नी क्रीम वाखली औ द स्किन डेरे मसले अवारे कई द मजीद मालूमात द पारा जमुंग दगा वेबसाइट विजिट कई www.belladona.com.pk
2: خوش خبری هغه ټول بیماران چې د چا هډوکی مات شوی وي یا د ماتېدو نه پس غلط پیوند شوی وي چې د چا د خپو او د لاسونو ګوتو رګونه بند شوی دي او یا ګوتې بې حرکت شوی وي او د چا چې د خپو د کندو دننه لاړه ختم شوی وي کوپی دردونه او ټکار کوي هغه ټولې زنانا چې د چا خپې او لاسونه سنکیږي او هغه ټول مریضان کوم چې د ملا د مخرو یا د پټو مریضان وی یا د ماشومان خپې کګی وی نو د هغه ټولو مریضانو د پاره د خوشالۍ خبر اوس بعد هر اتوار پر روز باندې سحر د اتو بجو نو واخلي مازیګر تر سلور بجو پورې د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینڈ ٹراما سرجن ڈاکٹر طارق رحیم صاحب ایم بی بی ایس ایم سی پی ایس ایف سی پی ایس ایکس رجسٹر ایچ ایم سی پشاور سحر د اتو بجو نو واخلا مازیګر تر سلور بجو پوری تاسو تشریف راوړی شئ نو پتا یاد ساتئ بلال پلازا السید سی این جی ته مخامخ کونډا موڑ جهانگیرا روڈ سوابی مزید د معلوماتو لپاره یا د نمبر اغستو لپاره پدې نمبر رابطه وکئ 0314 15 13 232 یعنی کې 0314 15 1323
3: پختونخوا میڈیکل سینٹر شاہ منصور کمزے چ دمل موڑے ڈاکٹرز بم موجود بھی چپا کے ڈاکٹر آصف احمد میڈیکل اسپیشلسٹ ڈاکٹر یوسف کارڈیالوجسٹ ڈاکٹر صاحبزادہ عبدالباسط جنرل سرجن اسسٹنٹ پروفیسر ڈاکٹر محمد زبیر بشیر نیورولوجسٹ یعنی درگنو اور دا پٹو اسپیشلسٹ ڈاکٹر آرتھوپیڈک سرجن ڈاکٹر محمد نقاش جنرل سرجن ڈاکٹر فیصل ضیاء اور پلاسٹک سرجن لیڈی ڈاکٹر شگفتہ طارق شہابا موجود وی زمون سہولیات ان آئی سی یو یعنی دا ماشومانو دا پارا دا ششو سہولت ایکو ای سی جی ایکس رے الٹرا ساؤنڈ لیبارٹری فارمیسی آپریشن تھیٹر اور لیبر روم دا مریضانو لپارا اسپیشل کمرے دا ریڈیو دلبر پواسطہ راتکن کے پیشنٹ دا پارا آپریشن لیبارٹری اور میڈیسن باندھے 10% نوالا 33% پورے ڈسکاؤنٹ ہم موجود دے پتا پختونخوا میڈیکل سینٹر نس باچا خان میڈیکل کمپلیکس شاہ منصور سوابی ٹیلیفون نمبر 09382801129 موبائل نمبر 0303-292-6858
4: یہ ہے ایک دنیا علم و عمل کی جہاں پر نیا دن سکھاتا ہے کچھ نیا یقین کے ساتھ ذمہ داری کے ساتھ آگے بڑھنے کی لگن جگا رہا ہے دی قاضی اعظم گروپ آف اسکولز اینڈ کالجز خیبر پختونخوا ایکٹیویٹیز بیسڈ لرننگ پر مبنی جدید نظام تعلیم سینٹرل ایگزامینیشن سسٹم اپن نیا دن سکھاتا ہے کچھ نیا، یقین کے ساتھ، ذمہ داری کے ساتھ آگے بڑھنے کی لگن جگا رہا ہے۔ دی قاضی اعظم گروپ آف اسکولز اینڈ کالجز خیبر پختونخوا، ایکٹیویٹیز بیسڈ لرننگ پر مبنی جدید

0: वज़ीर-ए-आज़म शहबाज़ शरीफ ओइली दी चिदा ईरान और अमरीकी दरमियान सफा इस्लामाबाद मुफाहमत यादाश्त इलेक्ट्रॉनिक दस्तखत शवेदे कुछ देर अदीन जय बाड़वान पुल सरता द पुलिसो पचौके दशपे त्रहगरु हमला कड़ेगा पेखबर के पदवे मुहरम उल हराम हम सिक्योरिटी सख्त सातलुला पर इकदाम पोतक पेशेगी द इस्लामिया कॉलेज यूनिवर्सिटी हॉस्टलों तो मंशियात तो सप्लाई कबल इंकशाफ शवेदे द खैबर पख्तूनख्वा हुकूमत और पीटीआई क्यादत पर 19 जून सूबाई बजट खैबर पख्तूनख्वा असेंबली की दौड़ांदी कबल फैसला करेगा बाड़ा की बेगा दजमों के पतनाजे डजी शवीदी जबकि जनाना पशमूल द्रेतनान पर हक रसीदली और त्वजुबल शवीदी काटलंग को हिबर मोल के पवना मालूम वजूहत डजी शवीदी चिपके योतन पर हक रसीदली दी दीर की यौन शही तंड जिकड़ी चिपकी खोर और पल कुरवदान वजलेगा अमरीकी और ईरान उबूरी माहिदे उरुस्त दातेलो कीमतों के नूर हम का मेरा गल दे और फीफा वैली दिश फुटबॉल वर्ल्ड कप तारीख के तरटोल ज्यादा तमाशायान रात अक्सरा नवे आलमी रिकॉर्ड जोश वे दाऊ सर खबरों ने उस खबरों तब से लड़ान दे कहू द बुलेटिन आगाज द मुहिम खबर ने कहू वजीर आजम शहबाज शरीफ वैली दी चिद ईरान और अमरीकी दरमियान जपा इस्लामाबाद मुफाहमत यादाश इलेक्ट्रॉनिक दस्तखत छवे दे दासर गंदवनी वजीर आजम शहबाज शरीफ सोशल मीडिया वेबसाइट एक्स बांदे खबलियों पैगाम की कड़ी दी दहागा वेनावच द ईरान अमरीकी दरमियान इस्लामाबाद मुफाहमत यादाश बांदे इलेक्ट्रॉनिक दस्तखत छवे दे द्वारा फरीकैन उदाश खड़ी सफारती हाल बांदे इतफाक कड़ी दी वजीर आजम शहबाज शरीफ द सालस पथोगा द मुआहिदे तोसी कड़ी दी द्वारा फरीकैन सफारती हल पर पुरअजम दी औदा मुआहिदा बपा फोरी तो गनाफिजुल अमल हुई वजीर आजम वही ईरान बपा फोरी तो अपनाए हुरमस खुला उकड़ी और अमरीका बद ईरान बंदरगाह नाकबंदी खत्म करी तो ईरान खारजा महकमे तर्जुमान इस्माइल बकाई हम अमरीकी सरदा मुआहिदे प मफाहमत लास्टिक तस्दीक कड़े दे और वही दी चिसबाल पा स्विट्जरलैंड की कीदून की मुलाकात द मुआहिदे लास्टिक पर न दे इस्माइल बकाई खबरदारी वरकड़ी कचरे इसराइल पर लबनान उस हमले जारी उसातली नुदा बदा मफाहमत यादाश्त खिला पुरजी कुछ देर अधीन जय बाड़वान पुल सरता द पुलिस उप चौकेश पेत रहगरो हमला करेगा द पुलिस द मालूम लमखे पर ब्रीद की द डजो द तबादले पर नतीजा की द बाड़वान उसीदुन के सिपाही मोहम्मद इस्माइल द शहादत दर्शित रसीद लेनी वही लिखी गई चिद पुलिस और रहगरो तरमेंजा यवी घंटे पूरे सख्त अनखत रवाना पुलिस उप मेड़ाना द ब्रीद मुकाबला करेगा चिलामले व सवाल सीमित तख्ती दिली दी द पेखे उर्स द पुलिस उद्रन नफरी सीमित रसीद ली और द लटूनी अमलियात शुरू करी दी द कुछ दी डी पी ओ फुरकान बिलाल द सिपाही मोहम्मद इस्माइल पर शहादत शवर खफगान सरगन कड़ी दी और शहीद को रने सरे दसड़े लकू में ख्वाखुगी खुद ली दी पेखबर के पावदे मुहरम उल हराम हम सिक्योरिटी सख्त सातरुल्ला पर इकदाम पुरतकड़ी शिवी दी डिप्टी कमिश्नर पेखबर कैप्टन रिटायर्ड सनाउल्ला खान आओ एस एस पी ऑपरेशन फरहान खान पगड़ पर गुहाटी पेखबर के कायम कड़े शिवी सुप्रीम कमांडर पोस्ट तौरा कड़ी दा और द सिक्योरिटी जांच वैसे दी द सुप्रीम कमांड पोस्ट न द सीसीटीवी कैमरो दलारी द टोल खार सिक्योरिटी जांच अगस्ती की गई आला अफसरान पखार के दनन द मातमी जलूसुन द रूट्स तो रहम खड़े दाऊ पर मजमुई सूरत हाल ये द इतमान सरगंद बने खड़े आला सरवा को पेखबर के दाखिली और पखारी जिलारो द सिक्योरिटी पर हकला पुर तकड़े शिव इकदाम जांच अगस्ती और पदेवान दी द इतमान सरगंद बन खड़ेगा द इस्लामिया कॉलेज यूनिवर्सिटी हॉस्टलों तो मंशियात सप्लाई कबल इंकशाफ छवि द दे इंकशाफ द इस्लामी जमीयत तलबा व्यान आफ्ताब और प्रीदी और खबरी गोंडे त वेना पर वक्त कड़ी दी दहागी वेना वच इस्लामिया कॉलेज यूनिवर्सिटी हॉस्टल टॉर्चर सील जोट कर शवि दी द इस्लामिया कॉलेज यूनिवर्सिटी पर हॉस्टलों की हर काल तालिब इलमान खुदकुशी कवि हागवी ज्या तकड़ा चिद मेल और फीमेल हॉस्टलों तो मंशियात तो पुलिस और हॉस्टल इंतजामी पर मरस्त सप्लाई करेगी द हागवी वेना वच प यूनिवर्सिटी के हॉस्टल द मंशियात अड़ी जुड़ी शवि दी हागवी प हॉस्टलों की द खुदकुशी और द तालिब इलमानों द मरगुन इंक्वायरी कबल पुख्त न करे आफ्ताब अफरीदी वेना द चिप हॉस्टलों के तलब और सरजियाती की गई सिलवजी खुदकुशे वाकयात सेवा की गई द खैबर पख्तूनख्वा हुकूमत और पीटीआई क्यादत पर 19 जून सूबाई बजट खैबर पख्तूनख्वा असेंबली की दौड़ांदी कबल फैसला करेगा द पीटीआई जराये सूबाई हुकूमत द वेना तरमखा द खैबर पख्तूनख्वा हुकूमत तो पूरा काल पर बजट पर सूबाई असेंबली की दौड़ांदी कबल फैसला करेगा द हुकूमत कानूनी टीम द वेना तरमखा सूबाई हुकूमत मौजूदा हालातों की उबूरी बजट नशी उड़ांदी कबली वाली चिप सूबा की निगरान हुकूमत निश्ता और न हंगामी सूरत हाल दी द पार्टी तर्जुमान शौकत अली यूसुफ जई दी खबरी तस्दीक कर दी छ सालाना बजट सूबाई असेंबली की उड़ांदी कबूली शी बजट टोल हजम 2350 अरब रुपये से ज्यादा थे अफसोसनाक खबर दर कहू बाड़ा के बेगा दजम के पतनाजे डजी शवीदी चिपकी जनाना पशमूल द्रे तनान पर हक रसी दिली थी और दो तना जो बल शवीदी वही शवीदी ची और पबल रोड डसी खड़ी दी پولیس وایي چې مشترکه جایداد وو او رونه خپلو کې د جایداد په سر وران وو. پولیسو د پیښې مقدمه درج کړې او پلټنې شروع کړې دي. کارلنګ کوهی برمول کې په نامعلومو وجوهاتو ډزې شوې دي چې پکې یو تن په حق رسېدلې دی. پولیس وایي چې د دغه تن عمر 15 کاله دی. پولیسو د پیښې وروسته مقدمه درج کړې او پلټنې پیل کړې دي. یو بل افسوسناک خبر درکو، دیر کې نشه یي تن ډزې کړې چې پکې یې خور او خپله کور ودانې وژلې ده. په دغه ډزو کې یو رندار سخت ژوبل شوې ده، کومه چې علاج لپاره هسپتال ته رسولې شوې ده. دغه نشه یي تن د ډزو وروسته تښتېدلې دي. پولیسو مقدمه درج کړې او پلټنې پیل کړې دي. خیبر پختونخوا کې د ترهګرو مقابلې لپاره نوې کمانډو یونټ جوړولو فیصله شوې ده. خیبر پختونخوا پولیس د اسټرایک کمانډو یونټ جوړولو منظوري ورکړې ده. سلور سوا سپیشل کیمبینټ فایټر به د نوې یونټ برخه جوړولی شي. دا نوې یونټ ځوانان به د ډرون ټیکنالوژي، نایټ ویژن آپریشن، تھرمل ټیکنالوژي استعمال کولی شي. جدید یونټ ته به د ناکبندۍ، پولیو ډیوټي او د روټین فرایز نه مستثنا وي. په تجارتي خبرونو نظر راګرځو، ایران او امریکې عبوري معاهدې وروسته د تیلو قیمتونو کې ښکاره کمی راغلې دي. کاروبار په ابتدا نن سهار د برینټ خام تیلو قیمت کې 1.12% کمی شوې دی چې ورسره د دې قیمت 83.66 ډالر فی بیرل په ستر راغلی دی. د غرنګ امریکایي ویسټ ټیکساس انټرمیډیټ خام تیلو قیمت کې 1.38% کمی سره 85.81 ډالر فی بیرل په ستر راغلی دی. د لوبو د میدان نه خبر شاملو، فیفا مطابق په 14 جون ورلډ کپ سلور میچونو کې په مجموعي توګه 2,01,230 شایقین سټیډیم ته رسیدلي، کوم چې د فوټبال ورلډ کپ تاریخ کې تر ټولو زیات تماشایانو را تک سره نوی عالمی ریکارډ جوړ شوی دی او د 1994 د ورلډ کپ 2,01,010 شایقینو ریکارډ مات شوی دی. فیفا ویلی دی چې فرانس، سینیګال، عراق، ناروے، ارجنټاین، الجزائر، آسٹریا او اردن میچونو کې شایقینو ریکارډ حاضری ورکړې ده. اخیره کې د موسم په اړه خبر شاملو، دیر سواد سوابه او د خیبر پختونخوا نورو سیمو کې بیګا باران ورېدلې دي چې ورسره موسم خوشګوار شوی دی. د صوبې ځینې برخو کې تیز سیلې او طوفان راغلی. موسمیاتو محکمې ویلي دي چې خیبر پختونخوا او بلوچستان مختلف برخو کې به د ماښام وختونو کې طوفان او جکر سره د باران امکان وي. پېښور، مردان، سوابې، کوهاټ، کرک او بنو کې د تیز باران امکان څرګند شوی دی. ډېر اسمیل خان، سواد، دیر او میرانچا کې هم د تیزو هواګانو او طوفان سره د باران امکان دی. د غرستان، شانګله، بونیر کې هم د تیز باران امکان څرګند شوی دی. د دې نه علاوه د بلوچستان ځینې برخو کې هم د باران امکان څرګند شوی دی. بلخوا این ڈی ایم اے ترجمان ویلی دی چې د جون 28 نیټې پورې خیبر پختونخوا، گلگت بلتستان او کشمیر کې د لینڈ سلایډنګ او سیلاب خطر ده. این ڈی ایم اے ویلی دی چې غریزو علاقو نه کانی او نور ملبا جبرو علاقو ته بهیدلی شي. قرقرم هائی وے په شمول ځینې نور اهم شهرات د لینڈ سلایډنګ نه متاثر کېدو اندېښنه ده. دا تر دې دمه مهم خبرونه. د نورو خبرونو او معلوماتو لپاره ایف ایم 94 ریډیو دلبر سوابي سره اوسئ. اجازه غواړو. الله پامان. Information Station 94 FM. We'll be back right after the commercial break. د ایلوپیتک او د هومیوپیتک د دوانو علاجونو نه نا امید شوی بیمارانو د پاره د امید زیره حیدر مومن هومیوپیتک جنرل اسپیتال خو په خبر نه، بلکې د حیدر مومن هومیوپیتک جنرل اسپیتال برانچ او ستاسو په خار سوابي کې پرانیست شوی دا. که تاسو کې هم سوخ پلی بیماری د کلاسیک هومیوپیتک علاج سره د مونډا ختمول غواړي، نو زر تر زره د حیدر مومن هومیوپیتک جنرل اسپیتال د سوابي برانچ انتخاب وکړي. پتا یاد ساتئ، مین جانگیری روڈ بانے دا شاہ منصور بابا مدرسے سرا دیوال پا دیوال حیدر مومن ہومیوپیتھک جنرل اسپتال شاہ منصور سوابئی. ہوموس پا دے نمبر بانے کالو کے او دخپل بیمار دا پارا نمبر واخلے 0331-93-94-94-1. حیدر مومن ہومیوپیتھک جنرل اسپتال اس دو پیخور سرسرا ستا سخار پا سوابئی کی ہوم. ځواني د ځوانکو نه بغیر نیمګړی وي، خو که چرته د دغه ځوانکو په وخت باندې غم اونکللی شي، نو په را روان وخت کې دغه ځوانکی ستاسو د خایس د خرابېدو باعث جوړ دی شي. د اویل سکن او د دانو د پاره یو ډیر خاص میډیکیټډ فارمولا ډاکټر حیدر اینټی اکنی فیس واش، ډاکټر حیدر اینټی اکنی کریم، کوم چې په 300 روپۍ باندې د 300 بهترین انګریډینټ سره تیار شوی
1: ډاکټر هیدر انټي اکني کریم، ډاکټر هیدر انټي اکني فیس واش کوم چې د اويلي سکن او د اکنيز لپاره ډېر بهترین فارموله ده، کوم چې په سلور ورځو کې ساسو د سکن اکنيز پمپل په مکمل توګه باندې ختموي، او یوازې دا نه د دغه دانو چې کوم داغونه دي هغه هم په مکمل توګه باندې ختميږي. په دې کې بهترین اکټیو انګریډینټ شامل دي لکه بنزوئل پراکسیلک اسید او کلینډا مایسین، کوم چې یو ډېر بهترین انټي بیکټیریل انټي انفلمیټری انګریډینټس دي، او دغه پروډکټس ډرماتولوژیکلی ټیسټډ هم دي، کوم چې صرف او صرف پوکي دننه دننه ستاسو دانو داغونه په مکمل توګه باندې ختموي. نو زر تر زرا د نږدې کاسمیټکس جنرل اور میډیکل سور نه بیلاډون ډاکټر هیدر انټي اکنی فیس واش، ډاکټر هیدر انټي اکنی کریم واخلی او د سکن ډېرې مسلې اواره کوي. د مزید معلوماتو لپاره زموږ دغه ویب سایټ وزټ کړئ، www.belladona.com.pk.